आसकजना जादुनि खरङ्गी रिचाबुङ्ग खरङ्गिखा विश्वपति देवबर्मा भाइ विश्वकुमार देवबर्मा आकाश पनि आगरतला ताबुक नभाइदी गरङ्ग हरि जमत्यानी खराङ्ग रचापुङ।

आसकजना ग्रङ्ग हरि जमति अनि खडाङ्ग र च्यापमु खाना पाइखा आकाशवाणी आगरतला अबुनी लगिन पाइखा तिनी दिवर चरानी कक पुरक पान्दा